अरे अरे आमा मलाई यस्तै छ आमा मलाई यस्तै छ पात पात ओख ता फिनारी कुन चाहिँ खोची ता चिङ्का चाहिँ या चङ्ग्रे गऱ्यो या आमा आमा आमा तोरी एयर पारिस पाए चुकाए छ अरे कोस्याङमा अन्त काङबाङ रक्सी ए यहाँको नाममा निसर्गाङको अल्बर्ट तर्तिएकामा अन्त त किस्तो त निसर्गाङकै काय पिकाइ पिकाइ त्याँ किसितो का तुक्यो खाङकुना पा हेर्मानोस् हेर्मानोस् अल्बर्टो आर त्याग पा त त्याँ के कुनै तस्नि त यारिस पा कासुन चेख तोक्यो या तुक्यो तोक्यो तोक्यो पिकी चकेरोस् पिकी चकेरा यस्तै काहीँ पिने कसँगै अरे अरे उयो नै काट्छ